एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम कम चिप सलूर सौ रुपये बानी द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम डॉक्टर हैदर एंटी एक्नी फेस वॉश कम चिप ऑयली स्किन और द एक्नी द पारा डेर बेहतरीन फार्मूला दा कम चिप सलूर उरजु की सासु द स्किन एक्नी पिंपल प मुकम्मल तो गबाने खत्म ही और यवाज दाना द दग दानो चकम दागुन दी अगर हम प मुकम्मल तो गबाने खत्म ही की पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड टी ट्री ऑयल और क्लिंडा माइसिन कम ची यो डेर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कम ची सिर्फ और सिर्फ پا سلور اسپو کی دنن دنن ستاسو دانی او د دانو داغونا پا مکمل توگبانی ختمی نو زر تر زرا در نزدی کاسمیٹکس جنرل اور میڈیکل سورنا د بیلاڈونا کاسمیٹکس ڈاکٹر حیدر اینٹی ایکنی فیس واش ڈاکٹر حیدر اینٹی ایکنی کریم واخلی او د سکن ڈیر مسئلے اوارے کئی د مزید معلومات دا پارا زمونگ دگا ویب سائٹ وزٹ کئی www.belladonna.com.pk